नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्, यना कुमारी शर्माबाट। दुई दिने भ्रमणमा असम उपस्थित हुने उपराष्ट्रपति सीपी राधाकृष्णले आज गुवाहाटी विश्वविद्यालयको पूर्वाधारको शिलान्यास कार्यक्रममा भाग लिनुभयो। यस परियोजनामा 110 करोड रुपियाँ लागत हुनेछ र यसमा शैक्षिक भवन, छात्रावास, आधुनिक मेस भवन, कृष्णकान्त खन्देकै पुस्तकालय, वीरिन्द्र कुमार बरुवा हलको आधुनिकरण र चौथो श्रेणीका कर्मचारीहरूका लागि आवास निर्माण समावेश हुनेछ। श्री राधाकृष्णले विश्वविद्यालयको सम्मेलन केन्द्रमा विद्यार्थी, संकाय, कर्मचारी र प्रतिष्ठित नागरिकहरूसँग अन्तर्क्रिया गर्नुभयो। उक्त कार्यक्रममा राज्यपाल तथा गुवाहाटी विश्वविद्यालयका आचार्य लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र शिक्षा मन्त्री रनोस पेको उपस्थित हुनुहुन्थ्यो। श्री राधाकृष्णले आज बिहान कामेखा मन्दिर दर्शन गरेको सूत्रद्वारा थाहा लागेको छ। हिजो उपराष्ट्रपतिले खानापाडा स्थित ज्योति विष्णु अन्तर्राष्ट्रिय कला मन्दिरमा आयोजित श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो। समारोहमा मुख्यमन्त्रीले डिग्री र डिप्लोमा प्राप्त गर्ने विद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुभयो। मुख्यमन्त्रीले आफ्नो टिप्पणीमा भन्नुभयो कि देश स्वाधीन भए पछाडि राज्यमा मात्र 3 चिकित्सा महाविद्यालय रहेको विपरीत वर्तमान 14 चिकित्सा विद्यालय बढोत्तरी भएको छ। उपराष्ट्रपतिले आज असम भ्रमण समाप्त गर्दै सिलङ रवाना हुनुभएको छ। उहाँ ससथाम प्रेक्षागृहको एउटा सार्वजनिक अभ्यर्थना र सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको छ। भोलि उहाँ इम्फल यात्रा गर्दै उहाँको सैनिक विद्यालय र मायरङ स्थित आइएनए सङ्ग्रहालय तथा युद्ध स्मारक परिदर्शन गर्नुहुनेछ। विश्व प्रसिद्ध कलाकार डाक्टर भूपेन हजारिकाको 100 जन्म जयन्ती विभिन्न कार्यसूचीको साथ मनाइएको छ। कलाकारलाई श्रद्धाञ्जली जनाउँदै उहाँको गीत र कृतिहरूलाई शताब्दी योसम्म प्रभावित राख्न राज्य सांस्कृतिक मामिला विभागले आयोजन गरेको वार्षिक उत्सव समारोह भोलि समापन हुनेछ। बृहत्तर गुवाहाटी सङ्गठन सम्मेलन मञ्चको उद्योगमा श्रीमन्त शङ्करदेव कला क्षेत्रमा आज बेलुकी मानुहे मानुहर बाबे शीर्षक सांस्कृतिक कार्यक्रमको आयोजन गरेको छन्। भूपेन हजारिकाको सांस्कृतिक न्यास र श्रीमन्त शङ्करदेव कला क्षेत्रको उद्योगमा भोलि कला क्षेत्रमा महामिलनर तीर्थ शीर्षक कार्यक्रमको आयोजना गरिएको छ भने गुवाहाटी जालुकबाडीको डाक्टर भूपेन हजारिका समन्वय क्षेत्रका भोलि कलाकारलाई श्रद्धाङ्ग जनाउनका साथै डाक्टर भूपेन हजारिका सङ्ग्रहालयको शिलान्यास गरिनेछ। आकाशवाणी गुवाहाटी र तेजपुर केन्द्रले सोनितपुर जिल्ला प्रशासनको सहयोगमा भोलि तेजपुरको पुस्तक प्रेक्षागृहमा बेलुकी 6 बजे कलाकारलाई श्रद्धा टक्राउँदै गाम तुमारे गान शीर्षक एउटा सङ्गीत लेखन परिवेषण गर्नेछ। असम लोक सेवा आयोगले सन् 2025 वर्षको प्रतियोगितामूलक परीक्षाको दिन घोषणा गरेको छ। त्यस अनुसार 9, 10, र 11 अक्टोबरमा गुवाहाटीको विभिन्न क्षेत्रमा परीक्षाहरू अनुष्ठित हुनेछ। परीक्षार्थीहरूले असम लोकसेवा आयोगको वेबसाइट

www.apsc.nic.in द्वारा आउँदो 18 र 19 सेप्टेम्बरमा प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। वन्यप्राणी संरक्षण र परिवेशन पर्यटनको प्रसारका लागि राज्य सरकारले 534 करोड रुपियाँ लागतले डिब्रुगढ जिल्लामा वन्यप्राणी सफारी र उद्धार केन्द्र स्थापना गर्ने कुरालाई वन र परिवेश मन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गर्नुभयो। उहाँले हिजो टिङखङमा विभागका विषयहरूसँग छलफल गर्नुभयो। उहाँले भन्नुभएको डिब्रुगढ सहरबाट प्राय 20 किलोमिटर दूरीमा नामदाङ संरक्षित वनाञ्चलका प्राय 235 हेक्टर माटोमा वन्यप्राणी सफारी र उद्धार केन्द्र स्थापना गरिनेछ। धेमाजी जिल्लाको सिसी टेङ्गा निको मेरसापरीमा हिजो भूमि अधिकार सन्दर्भमा विशाल गणसमारोह अनुष्ठित भएको थियो। मिसिङ जातीय संगठन टिएमपीके एमएमके र टिएमएमएको मध्य सिसी टेङ्गानी आञ्चलिक समितिको उद्योगमा अनुष्ठित यो समारोहमा धेरैले भाग लिएका थिए। भारतको स्वात्तिक र साईराज रन्की रेड्डी र सिराग फुटीले जुटीले सेन्जेनमा अनुष्ठित साइना मास्टर्स ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको सत्ता हासिल गरेको छन्। भारतीय जुटिटोले फाइनलमा चिनको हिजेटिङ र रेन जियाङयुक 11-21, 21-13, 21-17 गेमले परास्त गर्दै चाइना मास्टर्समा सत्ता हासिल गर्ने पहिलो भारतीय जुटी हिसाबले विवेचित भएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पुरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 51 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार। सोनितपुर जिल्लाको तेजपुर, ढेकियाजुली, ठेलामरा, सारीद्वार र नौद्वार राजा चक्रमा रिक्त भएका मोट 43 वटा गाउँ प्रधान पदका लागि आवेदन मागिएको छ। महिना वेतन 14,000 रुपियाँ। प्रार्थी दशम कक्षा उत्तीर्ण हुनुपर्छ। प्रार्थीको उमेर 30 वर्षबाट 65 वर्षभित्र हुनुपर्छ। प्रार्थी संश्लिष्ट चक्रमा स्थायी सम्पत्ति भएको हुनुपर्छ। सम्पूर्ण जानकारीका लागि प्रार्थीले sonitpur.gov.in यो वेबसाइट हेर्न पर्नेछन्। इच्छुक प्रार्थीले निर्दिष्ट पपत्र पूर्ति गर्दै आवश्यक नथि पपत्रसित आउँदो 15 सेप्टेम्बरमा बेलुका 5 बजेभित्र सोनितपुर जिल्लाको आयुक्तको कार्यालय कानाङ्गो शाखामा जम्मा दिनुपर्छ। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक सङ्गठनमा रिक्त भएका 389 वटा पदका लागि आवेदन मागिएको छ। म्यानेजरको 260 वटा पद, महिना वेतन 60,000 रुपियाँबाट 180,000 रुपियाँ। प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्छ। जुनियर एक्जिक्युटिभ पदको सङ्ख्या 129 वटा, महिना वेतन 40,000 रुपियाँबाट 140,000 रुपियाँ। प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्छ। पद अनुयायी आवश्यक शिक्षामा अर्हता र अरू कुरा जान्नका लागि आवेदनका लागि वेबसाइट छ www.aai.aero। आवेदनको अन्तिम तारिक 9 सेप्टेम्बर। असम लोकसेवा आयोगमा 137 वटा भेटन

0: अफिसर ब्लक भेटनेरी अफिसर पदका लागि आवेदन मागिएको छ। प्रार्थी एनिमल हस्बेन्ड्री एन्ड भेटनेरी साइन्स विषयमा डिग्री भएको हुनुपर्छ। महिना वेतन 30,000 रुपियाँबाट 110,000, साथै 12,700 रुपियाँको ग्रेड पे र अरू अरू बोनस रहनेछन्। प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारीको लागि आवेदनको वेबसाइट छ animalhusbandry.assam.gov.in। आवेदनको अन्तिम तारिक 8 सेप्टेम्बर। सुन्दै हुनुहुन्छ रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस्, कार्यक्रममा अब प्रस्तुत गर्दैछौँ प्रेम बहादुर छेत्रीद्वारा प्रस्तुत शिशु कार्यक्रम। श्रोतागण, यो कार्यक्रम पूर्व प्रसारण हो।
1: आकाशवाणी गुवाहाटी केन्द्रको शिशु कार्यक्रममा म प्रेमबहादुर खड्काको सबै श्रोताहरूलाई हार्दिक नमस्कार छ। बोइठलाङ सुमाइसाम शिशु विकास केन्द्रले विभिन्न मिठा मिठा कार्यक्रमहरू प्रस्तुत गर्नेछ। हाम्रा साना साना नानीहरू आएका छन्। लौ त नानी हो, हामीले श्रोताहरूलाई पहिले के भन्नुपर्छ?
2: नमस्ते।
1: त्यसपछि हाम्रा श्रोताहरूलाई आफ्नो आफ्नो परिचय दिनुपर्छ।
3: नमस्कार, मेरो नाम श्रीमती तुलसा देवी।
4: नमस्ते, मेरो नाम श्री वर्षा देवी।
5: नमस्ते, मेरो नाम श्रीमती निकुमनी देवी।
6: नमस्ते, मेरो नाम श्री विवेक छेत्री।
7: नमस्ते, मेरो नाम श्री नोभा कटिवाल।
8: नमस्ते, मेरो नाम श्री चन्दन छेत्री।
9: नमस्ते, मेरो नाम श्री गौरव पौडेल।
1: लौ त नानी हो, अब हामी के प्रस्तुत गर्छौँ?
2: हामी एउटा समवेत संगीत गर्छौँ।
1: लौ त श्रोतागण, अब हामी एउटा समवेत संगीत सुनौँ।